यहाँले सुनौं आपनापन र सिनेमारी गीत गीतकी गाइछन् लता मंगेशकर, महम्मद रफी, संगीत लक्ष्मीकान्त परेला, गीत रचना आनन्द बक्सी।